آپ صاف فرمان کر دینے. ہے کامن نرک بسرام بہ جونی بھرماون. اس دی مول ویاکھیا تے انج بندی ہے جد جنم کام تو ہویا ہے تو کام دی انس جیون دے چھو بے گی لازمی ہو بے گی. جیسے ماں باپ تو شریر آیا ہے تو شریر دے ماں باپ دی انس موجود ہے. ماں کی رکت پتا بن دھارا. پادشاہین بھی فرمان کر دینے پانی میلا ماٹی گوری اس ماٹی کی پتری جوری. پتا دا میلا پانی ماں دی لال مٹی ماٹی گوری گیروی لال. اس ماٹی کی پتری جوری. اے گیروی لال مٹی تے میلا پانی اس دی سیوگ دے نال اے منکھی تن دا پتلا بنیا. مٹی تے پانی دا مشرن کیتا ایک ویگ نے جس دا نا ہے کام. اس ویگ نے مٹی تے پانی نو جوڑے ہے تو اس پتلے وچ مٹی ہے پانی ہے وہ ویگ بھی ہے. ماں دا خون بھی ہے پتا دا بند بھی ہے اس کایا وچ لیکن کام دا ویگ بھی ہے جنم تو ہی. اس بند نو اس خون نو اسی کایا وچوں کڈ نہیں سکدے تے جتھے اس بند نو اس خون نو اس کایا وچوں نہیں کڈ سکدے تو کام نو بھی نہیں کڈ سکدے کیونکہ تنہاں دے مشرن دے نال ہی تے کایا دا ڈھانچا بنیا ہے یہ پتلا بنیا ہے. پانی میلا ماٹی گوری اس ماٹی کی پتری جوری. بڑا سندر اے پتلا بنیا. تو ستگرو دیو جی مہاراج کام دے تیاگ دا اپدیش نہیں دے رہے. اس اپدیش دے چاہے کام دے پرتی سنجم. جیسے بکھئی دا آیوروید گرنتھ کہندے نے بھوک لگے کھادا ہویا بھوجن دارو ہے اوشتی ہے امرت ہے. پر بھوک نہیں ایک ایک برکی پائی ہوئی اے روگ پیدا کرے گی. شریر بھی لوڑ نہیں تم دے رہے ہیں. کام دا ویگ شریر دی ادھک شکتی ہے جو شریر دچ نہیں سما سکتی. وہ ادھک ویگ پر بلواشنا بندا ہے کام بندا ہے. اس دا نکاس صحیح ڈھنگ نال ہو سکے سنجم مئی ہو سکے. بکھئی دا سکشا ہے دکشا ہے مریادا بنائی گئی ہے لیکن کام شریر دا حصہ ہے سوچنی دا نہیں. آج دے سمے دے کام چنتن دا حصہ بن گیا ہے. کام سوچنی دا حصہ بن گیا ہے. شریر دے تے ہے یہ من دچ بھی ہو گیا چنتن دچ آ گیا سوچنی دچ آ گیا وچاراں دچ آ گیا. تاں ہی تے آج جتنا ساہت بازار دچ بک رہا ہے لوکی خرید کے پڑھ رہے ہیں اس ساہت دچ کام ہی کام ہے. ساہت کاراں دی کلم کام دے سمبندھ وچ لکھ رہی ہے. لازمی ساہتکار کام بارے سوچ رہے ہیں کام دا چنتن کر رہے ہیں کام دے وچار انہاں دے اندر چل رہے ہیں کام سوچنی بن گئی ہے. کسے وقت
شاعر مشرق ڈاکٹر محمد اقبال نے آخیا سی ہند کے شاعر و صورت گر افسانہ نویس ہے بیچارے کے اعضا پر عورت سوار. بھاویں انہیں اپنے دیش کی گل کی تھی, ہند کے شاعر و صورت گر افسانہ نویس ہے بیچارے کے اعضا پر عورت سوار. یہ جو ناولسٹ نے, کہانی کار نے, یہ جو سنگ تراش نے, یہ جو شاعر نے, دارشک نے, وچارک نے, انہوں دے وچاراں وچ, انہوں دی لیکھنی وچ, انہوں دی چترکاری وچ, انہوں دی سنگ تراشی وچ کام ہی کام چھایا ہے. مانو کام تو بنا اور کچھ ہے ہی نہیں. سارا ساہت کام آشرت ہو گیا ہے, اور اسے ہی کہانیاں شاعری دے آدھار تے بنن والیاں فلماں کام دی پردرشت تصویر بن گئیاں. چاروں پاسے مانو کام ہی کام چھایا ہوا ہے. پوسٹر, اشتہار, فلماں, میگزین, شاعری, سنتراشی, تصویر, سب کام دی نمائش بن کے رہ گئے. کام چنتن بن گیا, کام وچار بن گیا, کام سوچنی بن گیا, کام یاد بن گیا, کام رام بن گیا, کام پرماتما بن گیا. جبکہ چاہیدہ تے ایسا سی کام نو رام بنا دے, لیکن کام ہی رام ہو گیا, اور چاروں پاسے کام ہی منک دے دل دماغ تے چھا کے رہ گیا. کام ایک ایسا جذبہ اگر وچاراں چ آ جائے, سوچنی چ آ جائے, چنتن دے چ آ جائے, تو کام گرسیا منک رام دا چنتن نہیں کر سکدا, نام دا سمرن نہیں کر سکدا. بھگت رویداس جی مہاراج فرمان کر دینے, تم کہیت ہو جگت گرو سوامی, ہم کہیت کل جگ کے کامی. ہے جگت گرو, ہے جگت دے مالک پرماتما, اسی تے اس دور دے, اس کل جگ دے کامی جیو ہاں, کام نال بھرے ہوئے. پرتھم اس کام نو ارتھاں دے روپ دے سمجھنا ہے. کام دے اکری ارتھ تے نے کامنا, پر کامناواں وچ بہت واشنا ہے. اس واسطے پریے واچی شبد بن گیا کام واشنا. کامنا وچ پدارتھ ہون تو کام لوبھ, کامنا ستا دی ہوے تو کام اہنکار. پر چونکہ کامنا بہو واشنا دی ہے, اس واسطے کام واشنا تے شبد پر چلت ہو گیا کام لوبھ, کام اہنکار. یہ کتھنی وچ نہ آ سکے, یہ لیکھنی وچ بھی نہ آ سکیا. کام دے ارتھ نے کامنا, پر چونکہ کامنا دی زیادہ واشنا ہے, روپ ہے, یہی کارن ہے کہ کام دے ارتھ ہی بن گئے واشنا, کام دے ارتھ ہی بن گئے روپ. روپے کامے دوستی, روپے کامے دوستی, بکھے سادے گنڈ.
जैसे स्वाद सारा भुख दे च है, इतना भोजन दे च नहीं, तो वासना रूप दे ही आकर्षित होंदी है, रूप दी तरफ खिंच दी है। तो काम ते रूप दी दोस्ती बन गई। एक शायर ने बड़ा सुंदर लिखे है, वो कहिंदा है जब हुसन नहीं तो इश्क भी पैदा नहीं होता, बुलबुल गिले दीवार पर शैदा नहीं होता, बुलबुल गुले दीवार पर शैदा नहीं होता, दीवार देते जो फुल बने होया है कोई बुलबुल उसते नगमे नहीं अलापती, नहीं चहचहांदी, नहीं गीत गांदी, क्योंकि तस्वीर है, हुसन दी तस्वीर है, हुसन नहीं, रूप दी छाया है, रूप नहीं। तो पंछी सियाणे ने छाया ते आशिक नहीं आंदे, छाया ते फिरा नहीं आंदे, रूप ते स्वप्न ते। मनुख ते किसे किसे थां पंछियां तो भी गया गुजरे है, इते तस्वीरां ते भी मोहित है, चाहे चलदी फिरदी तस्वीर है जैसे कि फिल्मां, चाहे पत्थर दे उते उकरियां या तस्वीरां ने, चाहे तरह तरह दी इल्मे मसूरी है, चित्रकारी है, मनुख ते उसते भी फिदा होया पे। यही कारण है कि फैश तस्वीरां वालियां मैगजीन्स बहुत बिक रहे ने, बहुत पढ़े जा रहे ने, और उन्हां तस्वीरां नूं मनुख देखदा है, खूब देखदा है। दूर क्यों जाओ, मनुख दा ए वेग किसे समय इतनी शिखरता ते पहुंचिया सी कि जमीन दे ते मंदिर भी काम दे बने, राम दे नहीं, जैसे के खजुराहे दे मंदिर, कोणार्क दे मंदिर, जगन्नाथ पुरी दियां पत्थर ते उकरियां तस्वीरां मूर्तियां। हैरानगी है, खजुराहे नू देखण लई देश विदेश तो भीड़ पहुंचती है, और छोटा जिया कस्बा लेकिन चारों पासे फाइव स्टार होटल भी ने, एयरपोर्ट भी है, खूब जांदे ने सैलानी, और सैकड़े एकड़ विच फैले होए इना मंदरां नू देखण लई। की है इना मंदरां विच, कोई कथा हो रही है, कीर्तन हो रहा है, किसे संत दी मूर्ति दे दर्शन करन जा रहे ने, किसे अवतार दे चित्र दे दर्शन करन जा रहे ने, कता ही नहीं। उत्थे जो मूर्तियां ने वो काम दिया मूर्तियां ने, वासना दिया मूर्तियां ने, मनुख वेखन जा रहे है, मनुख दे अंदर दी वासना इसनु मजबूर कर रही है, एक कोणार्क जांदा है, जगन्नाथ पुरी दिया बार दिया तस्वीरां देखदा है, और खजुराहे दे मंदिर देखदा है। इस तो स्पष्ट होंदा है कि मनुख दे वासना दे वेग ने मंदिर भी बनाए ते वासना दे बनाए, प्रार्थना दे नहीं, मंदिर भी बनाए ते काम दे बनाए, राम दे नहीं। हुन इस सदी विच इस युग विच ते दिल दिमाग दते एक काम ही छा गया, हर पासे इस दी विचार, इस दी प्रदर्शनी अखबारां विच, शायरी विच, फिल्मां विच, साहित विच, तरह तरह दियां तस्वीरां विच, और चारों पासे इतना काम दा प्रगटावा होवे, प्रचार होवे, तो कोई ध्यानी कोई साधक राम दा चिंतन करे
इस युग विच कठिनाई है, अगर वो कर सके तो महान है। भगत रविदास जी महाराज नु इत्थे ही दुख तो के कहना पे है, तुम कहियत हो जगत गुरु स्वामी, हम कहियत कल युग के कामी। इसी काम दे हड़ देच बह गया समुच्चा मगरिब, यूरोप, अमेरिका, कनाडा, और बदकिस्मती है ये भारत जो सदियों तक धार्मिक देश रहा है और धर्म दी महिमा इत्थे बड़ी प्रगाढ़ रही है। अफसोस ए भी अज यूरोप दी नकल कर, मगरब दी नकल कर, पच्छम दी नकल कर, काम दे वेग दिच बह गया, काम दे दलदल दिच फस गया। और यही कारण है कि राम दा चिंतन घटदा गया घटदा गया। हुन मोची ते कदम कदम ते बैठे मिलदे ने जुतियां गंढण वाले, किसे रविदास दे दर्शन नहीं आंदे। कपड़े बुनन वाले ते बहुत मिलदे ने, कबीर दे दर्शन नहीं आंदे। नाई ते बहुते ने, सैण किथे। कपड़ियां नू रंगण वाले ते बहुते ने, पर नामदेव किथे। चेतने महाप्रभु ए किथे। हुन कोई मीरा एक तारा लेके भजन दिश डुबी होई नहीं दिखाई देंदी। हुन कोई माता भाग कौर सुरवीरता दी मूर्ति नहीं दिखाई देंदी। समूह जगत इसे ही वैण देच वह तो रहा है, इसे ही हड़ देच वह तो रहा है। और धन गुरु अर्जुन देव जी महाराज इस पावन पवित्र श्लोक देच इसी वेग दा जिक्र कर रहे ने। हे कामं नरक विश्रामं

हर हर हरे। मनुख दियां बुनियादी मूल कमजोरियां दे चों प्रबल कमजोरी अहंकार। अहं मैं हां मैं हां मैं हां। जिन्ने चिर तक ए मैं रहंदी है ए अहं भाव रहंदा है उतने चिर तक ही जन्म ते मरण चलदा रहंदा है चलदा रहंदा है। ए जन्म ते मरण दा मूल है ए जन्म ते मरण दा कारण है। धन गुरु नानक देव जी महाराज दा फरमान होमे एहा जात है होमे कर्म कमाए होमे एही बंदना फिर जौनी पाए। होमे दा स्वभाव है मनुख जितने भी कर्म करदा है अहंकार आशत चाहे वो कर्म धार्मिक ने चाहे वो कर्म सामाजिक ने चाहे वो कर्म राजनैतिक ने। अहं मूल है अहं मिश्रित हो जाता है हर कर्म विच और वो कर्म जो अहं आश्रित है जन्म का कारण बनता है जन्म मरण का कारण बनता है और वो अहं का बंधन फिर जन्म फिर मरण फिर जन्म फिर मरण। इस तरह अहं जन्म ते मरण की बहुत ही लंबी यात्रा दे पा देंदा है बहुत लंबे गेट दे पा देंदा है। धन गुरु अर्जन देव जी महाराज फरमान कर रहे ने हे जन्म मरण मूलं अहंकारं पापात्मा। हे पाप आत्मा अहंकार तू जन्म ते मरण दा मूल है। वख वख जीवां विच अपने अपने दोष पाए जांदे ने जैसे असी वेखदे हां हाथी विच काम रोग प्रधान है और पतंगे विच दृष्ट रोग मच्छी विच रसना दा रोग और इसे तरीके नाल भौरे विच नासका दा रोग। होमे रोग मानुख को दीना काम रोग मैं गल बस कीना दृष्ट रोग पच मुए पतंगा नाद रोग खप गहे कुरंगा हिरन्नो नाद दा कन्ना दा रोग। जो जो दीसे सो सो रोगी रोग रहत मेरा सतगुर जोगी। ए रोग बंधन दा कारण बनदे ने ए रोग दुख दा कारण बनदे ने और मनुख दे सारे दुखां दा मूल कारण अहंकार। अहंकार किधरे अस्थूल रूप धारण करदा है किधरे सूक्ष्म रूप किधरे पदार्थां दा अहंकार किधरे धार्मिक कर्म जो परमात्मा दे प्रति कीते गए ने उस दा अहंकार किधरे इस जीवन दा अहंकार किधरे उस परम जीवन दी प्राप्ति दे जो साधन ने उना दा अहंकार। मूल रूप विच ए अस्थूल अहंकार धन आश्रित हुंदा है जोवन जवानी स्वप्न दे आधार ते खड़ा हुंदा है और शक्ति सता ताकत इसते आधार ते खड़ा होता है। जो बन धन प्रभ ताकै मद में
اہنس رہے دیوانہ دن رات پاگل دی طرح گھوم رہا ہے جو بندی مستی وچ دھن دی مستی وچ اور ستا دی مستی وچ دھن جیب دے چوے یا من دی سوچنی دے چوے جوبن ونت ہووے یا جوبن دی چاہ من دے چوے ستا دھاری ہووے یا ستا دا چنتن اندر چلدا ہووے دوہاں حالتاں وچ پاگل ہو جاندا ہے ستا پاگل کر دیندی ہے ستا دا چنتن وی پگلا دیندا ہے جوبن پاگل پندی سیما تک لے جاندا ہے پر جوبن دا چنتن وی پاگلوں والی حالت بنائی رکھتا ہے اسی طریقے نال دھن دھن جیب دے چ ہے دھن گھر دے چ ہے یا دھن سوچاں دے چ ہے وچاراں دے چ ہے منکھ تے پاگل ہوئے گا اس دا بہت وڈا پاگل پن دھن آشرت ہے جوبن آشرت ہے اور ستا آشرت ہے تدی پادشاہ فرمان کر رہے نے جوبن دھن پربتا کے مد میں اہنس رہے دیوانا دن رات پاگل ہویا پھردا ہے اسے وچ اہنکاری اپنے آپ نو مہان سمجھدا ہے دوسرے نو تجھ سمجھدا ہے آپس کو دی رگ کر مانے اورن کو لگ مات منسا باچا کرمنا میں دیکھے دوزک جات ہر ایک نو چھوٹا سمجھدا ہے چاہے اگلا مہان ہوئے چاہے سویم تچھ ہوئے اپنے آپ نو مہان سمجھدا ہے اچھا سمجھدا ہے سب تو اچھا سمجھدا ہے ایرانی صوفی سنت حافظ فرمان کر دینے در محفلے کے خورشید اندر شمار ذرہ است جس دی محفل دے خورشید اے سورج ایک ذرہ ہے ایک نکا جیا ریت دا ذرہ ہے در محفلے کے خورشید اندر شمار ذرہ است خود را بزرگ دیدم شرط ادب نواشد اس محفل دے تو اپنے آپ نو آکھے میں وڈا میں وڈا میں مہانا جتھے سورج بھی ایک نکے جیا ذرے ورگا ہے اس دی بھی کوئی اوقات نہیں پر منک دی بھل منک دا اگیان اور جتنا پربل اگیانی ہوئے گا اتنا اہنکاری ہوئے گا ایک اردو دا مہان شاعر اس نو ایک ہور ڈھنگ نال وی بیان کر دینے علم کے جہول سے بہتر ہے جہول کا علم میں نے یہ درس پایا اپنی بصیرت سے گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان علم دی جہالت نالوں چنگا ہے جہالت دا علم اگر تھوڑا بہت کچھ سمجھے ہے عالم ہویا ہے ودوان ہویا ہے اور کئی گنا اس تو ود اہنکار نال بھر گیا ہے تو اہنکار اس گل دا ثبوت ہے جو علم ہے وہ عمل وچ نہیں اور اے اہنکار مورکھتا تے کھڑا ہے علم کے جہول سے بہتر ہے جہول کا علم گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان اہنکار اگیان تے کھڑا ہوندا ہے گیانی بھی اگیانی سمجھو اگر
अहंकारी है। भगत शर्मौर श्री रविदास जी महाराज बड़ा सुंदर फरमान कर रहे हैं, हम बड़े कव कुनीन हम पंडित

0: अरारद निहाले दुश्मनी बरकुन किरंजो बेशुमार आरद। दोस्ती दा बूटाला मिलाप दा बूटाला जितो खुदा दा मिलाप चाहना है जे किधरे भुलेखे नाल तो दुश्मनी दा बूटा लावी बैठा है इसनु आज ही जड़ों पुट दे सिवाय दुखां दे सोल तो इस बूटे नु होर कुछ भी नहीं लगता। अमृत फल खाना चाहना है दोस्ती दा बूटा ला। भगत आत्मदर्शी मनुख ते सारे जहान नु मित्र बना लेंदा है। सबको मीत हम आपन की ना हम सब ना के साजन। किस तरह सारी कायनात नु उसने मित्र बना लिया पशु पक्षियां तक नु जड़ चेतन सबनु अपना मित्र बना लिया। जिंदगी ते बड़ी छोटी है दुनिया बड़ी वड्डी है सारिया नु मित्र बनाया आखिर किस तरीके नाल। गुरबाणी ढंग दसती है एक सज्जन सब सजना एक वैरी सब बात। जद उस एक नु सज्जन बना लैंदा है ते एक नाल सजनता दा जद रिश्ता जुड़दा है तो सारी अनेकता उस एक दे आसरे ते खड़ी है अनेकता भी सारी सज्जन बन के रह जांदी है। जीवन धन हो जांदा है। कहिंदन मित्रां विच जीवना स्वर्ग विच जीवना है दुश्मनां विच जीना नरक विच जीवना है। नरक ही भोग रहे ने ओ जो कहिंदन गलियां दे कख भी वैरी ने पर स्वर्ग दे चवो ने जिन्हां ने शैतान नू भी मित्र बना लिया है दुष्टां नू भी मित्र बना लिया है। सब मित्र सबको मीत हम आपन कीना पर ए युगत अहंकारी दे कोल नहीं आउंदी। अहंकारी जे अस्थूल ढंग नाल नहीं अगर उदारमक है तो सूक्ष्म ढंग नाल चोट पहुंचावेगा। बड़ी सुंदर एक गाथा है। एक संत बैरागी जंगल दे कुटिया बना साधना दे लीन है ते साधना सारी सिर्फ अहंकार नु मारन वास्ते है और जिस दिन अहंकार मरदा है निरंकार प्रगट होंदा है। अहंकार जितने चिर तक है जन्म ते मरण चलदा है और जैसे निरंकार प्रगट होंदा है जन्म मरण मिट जांदा है। सरा साधना विच लीन ए योगी ए संत। एक राजा आया दर्शना लई तपस्या साधना दी बड़ी दूर दूर तक धुम पई। बहुत तपेश्वर है बहुत जपेश्वर है बड़ा संजमी है। राजा दर्शना लई आया दर्शन कर राजा प्रसन्न होया। उसने एक बड़ी कीमती मोतियां नाल जड़त पोशाक चोला भेंट कीता। पावे साधु कहन लगा हुण असी इस तरह दे चोले पहनना छड़ दिता है असी ते तन दिते सिर्फ कमली धारण कर दे। पर वो राजा कहन लगा आखिर मैं खाली हथ किस तरह जो है आप दे दर्शन करा ये नजराना है ये भेंट है चलो नहीं पाना आप रख लो दे देना किसे नो। राजा ये नजराना रख के चला गया। कुछ दिना बाद इस त्यागी वैरागी साधु दा एक मित्र गूढ़ा मित्र बचपन दा दोस्त और ओ भी साधु सी ओ भी तपस्या कर रहा सी मिलन लई आया है। लालबन 10 मील दी वाट पैदल चल के ये जंगल विच संत दी कुटिया कोल पहुंचे है। दूरों वेख इस संत ने स्वागत कीता है और सत्कार मान नाल बिठाया है। रस्मी गुफ्तगू तो बाद जो भिक्षा तो भोजन आया सी वो छकाया। रात बड़े सोहने ढंग नाल प्रभु चर्चा करदे बतीत होई। सवेरे इस बैरागी साधु ने कोई तीन घरां दे जाना है नाल दे पिंड, उन्होंने अपने घरां दे चरण पाण लई बुलाया है। ये बैरागी साधु आए हुए मेहमान मित्र नूं कहिंदा है भई इत्थे कल्यां बैठे हां तुसी तंग हो जाओगे, आओ मेरे नाल चलो, मैं तीन घरां विच जाना है, तुसी मेरे नाल चलो, फिर वापस आ जांदे हां। इस बैरागी साधु ने वो जो राजे ने कीमती चोला दिता सी मोतियां नाल जड़त बड़ा खूबसूरत वो कट के दिता और आखे ए पा लो कस्बे दे चले हां तुसी पा लो। वो साधु कुछ बेनियाज, ये मेहमान साधु और ये मित्र साधु जो आया है रमजी मनुख, हरक सोग तो उच्चा मनुख, पहन लिया उसने वो चोला कीमती चोला। जैसे दोवें कस्बे दे अंदर दाखल होंदे ने सारियां दी निगाहां उस चोले ते और चोला जिस साधु ने पहने है उस ते। दुखी हो गया है बैरागी साधु है, कल तक मैं जद इस कस्बे दे च आउंदा सी सारियां दियां निगाहां मेरे ते, अज ये निगाहां फिर गईयां ने, अज ते मेरे मित्र ते। चोला दिता है लेकिन अंदर ख्याल आया है, हैं इते मेरे नालों महान प्रतीत होंदा है, सारे इसनों पे वेख देने, खैर जिस घर दे जाना सी गए, आओ भगत होई, सन्मान नाल बिठाए गए और घर वालिया ने सुभावक पूछिया उस बैरागी साधु तो ए जो नाल आए ने ये कौन ने, क्योंकि सारे घर वाले अखां फाड़ फाड़ के उसनू वेख रहे ने, सोना चोला पहने होया है, मुखड़े ते शांति झलक दी है, निर्माणता बिखर दी है, रहस बिस्माद अखां दे विच है, तो सारे घर वाले उस तों प्रभावित ने, पुछदे ने संत जी ये नाल फड़े कौन आए ने। दुखत होके कहिंदा मेरे मित्र ने कल आए सन, मेरे बचपन दे दोस्त ने, साधु ने, साधना करदे ने, बड़े ज्ञानी ने, जपीश्वर ने, तपीश्वर ने, पर ये जिहड़ा चोला है ना ये मेरा है। हुण इस ढंग नाल ते तारफ नहीं कराईदा, लेकिन अहंकार उबल पिया, बुलवा दिता अहंकार ने, मेरा है चोला मेरा है। खैर जद उस घर तो रुखसत होए उस मेहमान साधु ने कहा मित्र तू कपड़े पवा के भी मैनू नंगा कीता, चोला पवा के भी तू मेरे कपड़े उतारे, कोई इस तरह तारुफ कराई दे। खैर माफी मंगण लग पया, कहन लगा नहीं अचानक मेरे मुंह में बोल निकल गए तुसी बुरा ना मनाओ बुरा ना मनाओ, दूसरे घर गए। دوسرے گھر والیاں دی وی نگاہ اس سادو تے، اکھاں دے چرمز ہے، بسمات ہے، چہرے تے شانتی ہے، اور سب تو وڈی گل جس تو یہ گھر والے پربھاوت ہو رہے نے، اتنا قیمتی چولا، اتنا سندر چولا، تو دوسرے گھر والے نے بھی یہی پوچھے، سنت جی یہ نال کون مہاتما آئے نے، یہ کون نے؟ تو ایک دم بول پے، میرے بچپن دے دوست نے، بال سکھا نے، اور سادھو نے، تپسیا کر دے نے، گیانی نے، رہ گئی اس چولے دی گل، یہ چولا میرا نہیں ہے، میرا نہیں ہے، اس دے وچ وہ کہہ گیا ہے، میرا ہے، میرا ہے، میرا ہے. خیر اس گھر تو جیوں نکلے، یہ بیراگی سادھو پھر معافی منگدا ہے، مترا مینوں اس طرح بھی نہیں کہنا چاہیے سی، پر نکل گئی ہے گل، تو سہن کر لے، برداشت کر لے، ہن میں نہیں کہاں گا. تیسرے گھر گئے، آؤ بھگت ہوئی، بٹھائے گئے، پر وہ چولا تیسرے گھر دے بھی سارے منکھاں نوں پربھاوت کر رہے ہیں، نر ناری بچے سب پربھاوت اسے سادھو نوں دیکھ رہے ہیں. سواوک پوچھ لیا، سنت جی یہ نال کون آئے نے، یہ کہڑے سنت نے؟ تو ہن تعارف کراندا ہے، میرے بال سکھا متر نے، جپیشور نے، تپیشور نے، گیانی پرش نے، پر رہ گئی انہاں کپڑیاں دی گل، اس چولے دی، میں اس دی گل نہیں کرنی. نہ گل کر کے بھی کر گیا، جد اس تیسرے گھر تو رخصت ہوئے، کٹیا چ پہنچے، اس مہمان سادھو نے، اس دوست سادھو نے چولا اتار کے اگے رکھ دیتا، آکھیا تین دفعہ تو ننگا کیتا ہے، اے لے اپنا چولا، ہن چوتھی دفعہ میں آپ ہی اتار دینا، تین دفعہ تو اتروایا ہے، تین دفعہ تو نگن کیتا ہے. اہنکاری اپنے متر دا بھی مان سنمان برداشت نہیں کر سکتا، اہنکاری اپنے گرو دی مہانتا بھی برداشت نہیں کر سکے گا، وہ متر نو چھپائے گا، ماں باپ گڑوان نے تے انہاں نو پچھے سٹے گا. ودیا گرو ہے یا ادھیاتم گرو ہے، اس نو بھی ہنکاری چھپان دی کوشش کرے گا، پچھے سٹے گا. مہاراج دی بانی بڑا سندر فرمان کر دیئے، جو گرو گوپے آپنا تے نر برے آری، یہ بڑے برے پرش ہوندے نے ہنکاری، گرو نو بھی چھپان دے نے. کیوں؟ پھر میری میں، میرا وڈپنا پھر کتھے؟ تو یہ متر نو چھپاندے نے، پتر نو چھپاندے نے، اگر گنوان ہے ماں باپ نو پچھے سٹدے نے، صرف اپنے آپ نو ہی اگے کرنا انہاں دی زندگی دا لکش ہے. اور یتن کوشش اے وی ہوندی ہے، رب نو بھی پچھے سٹیے، پرماتما نو بھی پچھے سٹیے. اور ناکش نے پچھے سٹن دی کوشش کیتی سی، نمرود نے کہہ دیتا سی کون ہوندا ہے خدا، میں خود خدا ہوں. تو اہنکار اپنے تو وڈا کسے نو بھی نہیں من سکدا، اہنکار جیمد ہے میں آشرت تو تے بالکل بھول جاندا ہے. ایک اردو شاعر نے بڑی سندر نظم لکھی ہے، بکرے دے بول نو اگے کر کے، تے بکرے دا بول ہے میں میں میں، اسے نو آدھار بنا کے اس شاعر نے بڑی سندر کلپنا کیتی ہے.
1: فخر بکرے نے کیا بس میرے سوا کوئی نہیں.

بھائی نند لال جی فارسی دے ہی عالم فاضل غزنی تو آئے، لہذا انہاں دے بول انہاں دی بانی ساری دی ساری فارسی دے چا. آپ فرمان کر دینے نشانے سکھیں این پنج حرف کاف، سکھی دیاں پنج نشانیاں پنج کاف دے حرفان دے چ بند نے. نشانے سکھیں این پنج حرف کاف کہ ہرگز نہ باشد این پنج ماف، انہ پنجاں دے چوں ایک بھی نشانی نہیں. سکھ ہرگز معافی دا خواستگار نہیں بن سکتا، اس نو معاف نہیں کیتا جا سکتا. کیڑیاں پنج نشانیاں، کڑا کار دو کاچ کنگا بدان، بنا کیس ہیچ است این جملہ نشان. کڑا کار دو کرپان، کاچ کچہرا، کنگا بدان، بنا کیس ہیچ است این جملہ نشان. پر کیسا تو بنا باقی چار نشانیاں پروان نہیں، جیسے لاڑے تو بنا برات نہیں شوبھا پاندی، کیسا تو بنا کڑا کچہرا کنگا کڑا یہ شوبھا نہیں پاندا. انہاں دی شوبھا کرپان دی شوبھا، کڑے دی شوبھا، کچہرے دی شوبھا، کنگے دی شوبھا کیسا کر کے کیس مول نے. چونکہ راجے پریچھت تو سڑے دیش دے چھے کیساں دا منڈن عام چل پیا سی، پاویں سب تو پرتھم اس نے کیساں دا منڈن انہاں براہمناں دا کرایا سی جنہاں براہمناں نے راجے جنمیجے دی مہارانی دی ہس کے بپتی کی تھی. او کدرے زور دی ہوا نال نگن ہوئی تے سارے دے سارے ہس پئے. جنمیجے نے انہاں دے سر من دیتے، کچھ قتل کیتے، بتھیریاں دے سر منے. اس طرح سر نو مننا، منڈن کرنا ایک بہت وڈی سزا سی، بہت وڈی سزا. اس وقت جنمیجے نے اس سزا ہی دیتی. کلگیدر پتا نے سارا پرسنگ دسم گرنتھ وچ لکھیا، پرتھم باندھ کے سب کے مونڈ مڑائے، ہنر اے ڈوہا سی اس تاں کے لگائے، انہاں براہمناں نو بن کے انہاں دے سیس من دیتے، منڈن کر دیتا کہ انہاں نے گھور بے ادبی کیتی سی. پھر انہاں نو چھوڑ دیتا اتنی وڈی سزا دے کے. جنہاں نو چھوٹی سزا دیتی انہاں نو تو سزائے موت دیتی، پر جنہاں نو وڈی سزا دیتی انہاں دا منڈن کیتا، جیوندے ہی مار دیتا. اے براہمن جدر جدر گئے لوگاں نے پوچھیا، تھوڑا جوڑا، تھوڑا داڑا، تھوڑے کیس. تو انہاں نے کیا، پتا گزر گیا، کسی نے کیا ماں گزر گئی، تا ایسا کرنا پیا، یہ سوگ دھارن کرنا پیا. اج بھی بالکل صفا چٹ منڈن کرا کے کوئی باہر آ گیا بازار وچ، ایسا سمجھا جاندا ہے یا ماں گزر گئی ہے یا پتا گزر گیا ہے. اے منڈن سوگ دی نشانی سی، دکھ دی نشانی سی، موت دا پرتیک سی. سہجے سہجے جد آدھیاتمک جیون رہا نا تے منڈن عام ہو گیا. جنمیجے نے کچھ براہمناں دا منڈن کیتا سی، انہاں کر کے انج کہہ لو سارے دیش دا منڈن ہو گیا. کیس ایک ایسی سرکشا نے، جد کوئی نام جپدا ہے، بانی پڑھدا ہے تو مستک دے جو شکتی جمع ہوندی ہے، رس جمع ہوندا ہے، وہ چھتی خارج نہ ہو جائے، چلا نہ جائے، کیس مدد کر دیں. کیساں دے چوں بھی نکلے نہ، جلدی نہ خارج ہوئے تو دستار مدد کر دی ہے. اس واسطے باقی پہراوا جو اسی تن تے پہنتے ہیں وہ سماجک ہے، دستار دھارمک ہے، دھارمک ہے. کیس رہت دے سرمور نے رشی منیاں دا روپ نے، مکھڑے دا داڑا پرکرتی دا دتا ہوا پرش نو شنگار ہے. جیسے اسی دیکھ رہے ہیں شیرنی دے گل وچ، اے لمبے لمبے وال نہیں، ببر شیر دے جو ہے گردن وچ نے. جتنا خوبصورت مور ہے، مورنی اتنا
इतनी खूबसूरत नहीं। ये लंबे लंबे पंख प्रकृति दा दित्ता होया शिंगार है। इसी तरीके दे नाल नर मुर्गा तोता कबूतर मदेन नालों ज्यादा खूबसूरत ने प्रकृति ने शिंगारे है। दाड़ा कुदरत दा दित्ता होया एक शिंगार है। इस वास्ते आद काल तो पुरुष दी शिंगार विच रुचि नहीं रही, स्त्री दी ही शिंगार विच रुचि रही, क्योंकि उसने पुरुष दा मुखड़ा शिंगारिया होया वेख्या तो इत्थों प्रेरित होके उसने अपना मुखड़ा भी अपने ढंग नाल संवारना शिंगारना आरंभ किया। इसनों ते मनो विज्ञानिक भी तस्लीम करते ने, खैर दुनिया का सब तो खूबसूरत पुरुष अगर कोई है तो दाड़े केस वाला है, ऐसा अज दे कुछ विचारक भी मनते ने। तो सीस दे ए केस रहता विच सिरमौर रहत ने ऋषि मुनिया की रूपरेखा। कड़ा सर्वलो हर वक्त बदन नु छूंदा रहे, इस नाल शरीर दी आरोगता ते रहिंदी है, लेकिन खला विच जो अनंत बेशुमार मलीन रूहां घुम रही ने उन्हां तो भी बचाव हुंदा है। कई कोट भूत प्रेत सूकर मिर्गाज तांत्रिक योगा खास करके काला तांत्रिक इसका उस पुरुष दे कोई असर नहीं जिसने अपने हाथ विच कड़ा पहनिया होया। अज ते असी देखते हैं अनुमति भी है अपने छोटे छोटे बच्चों नूं कड़ा पहनांदे ने ताकि किसी तंत्र विधि का या किसी रूह का परछावा इन्हां ते ना पवे। अज ते नवजायद बच्चे नवे जन्मे बच्चों लई मावां कड़े मंगदियां ने, अनुमति है। ऐसा दिखाई दे रहा है कि सहजे सहजे शायद सारी दुनिया इस कड़े नूं धारण कर लवे। कड़ा दाएं हाथ विच पाया जांदा है, किसी भी काम नूं करन लगे आ दाया हाथ अगे आउंदा है। एक कड़ा प्रतीक है, तू गुरु दा सिख है और तेरे हाथ विच गुरु दी दित्ती हुई यह निशानी है। इस वास्ते तेरे हाथ कदी गलत काम नूं नहीं पैने चाहिए। तो अमृत पीता है, अमृत छके है, लिहाजा तेरे इस हाथ विच शराब की बोतल ना हो, तेरे हाथ किसी ते जबर ना करन, तेरे हाथ किसी दा हक ना खोवन। तो गुरु दी निशानी हाथ विच पहनी हुई है। कछहरा एक ऐसा पर्दा और इसका इतना मनोविज्ञानक मन दे असर है कि सहजे सहजे अज ते सारी दुनिया ने धारण कर लिया है। भावे ओ रूप ना होवे जो कलगीधर ने सानू दिता है, पर कुछ ना कुछ कछहरे दी बनावट जैसा ही कछहरा सारी दुनिया ने अज धारण कर लिया है और इसनों शरीर दी और मन दी एक खास लोड़ समझ लिया गया है। कंगा केसां दी सफाई लई ते है, लेकिन इस दे नाल जप तप करन तो बाद जो थोड़ी जिया दिमागी थकावट या शरीरक थकावट हो सकती है, इस कंगे दे बार बार सिर ते फेरन नाल मस्तक हौला हो जाता है और थकावट दूर हो जाती है और नाले केस समर जाते हैं। किरपान ठीक है, अज हाइड्रोजन बम तो भी मनुख अगे लंगे और कुछ तर्कशील ऐसा कहते हैं कि इस एटम बम हाइड्रोजन बम दे जमाने विच ये निक्की जी किरपान की मैंने रख दी है जो सिख जगत ने पहनी हुई है, जो कलगीधर ने दिती है और पहनना लाजमी करार देता है। दरअसल ये किरपान एक प्रतीक है, मन दे ते इसका असर है कि तू केवल संत नहीं सिपाही भी है। केस संत दा स्वरूप पेश कर देने, किरपान सिपाही दा रूप पेश कर दी है। इस तरह धन गुरु गोविंद सिंह जी महाराज ने मनुख नो संत सिपाही बनाया।
गुरु नानक देव जी महाराज तो लेके धन गुरु तेग बहादुर साहब जी महाराज तक यतनशील रहे मनुख नूं संत बनाण विच। इसे ही संत नूं धन गुरु गोबिंद सिंह जी महाराज ने सिपाही बनाया। जद कोई संत सिपाही बनता है उसके हथों मजलूम की रक्षा होती है, मुल्क की तामीर होती है, कमजोरां की उसारी होती है। और जब कोई केवल सिपाही है संत नहीं है उसके हथ मजलूमां की गर्दन कटते हैं। चीन के एक प्रसिद्ध संत ने कहा है सिपाही दे सैनिक दे जिथे पैर जम जाते ने टिक जाते ने जमीना उत्थे उजड़ जांदियां ने बर्बाद हो जांदियां ने। सिपाही दे कदम बर्बादियां नूं जन्म देंदे ने, जन्म देंदे ने बर्बादियां नूं। अगर सिपाही संत पहले है तो उहदे कदमां नाल तामीर होंदी है मनुखता दी, उहदे कदमां नाल धरती जरखैज़ होंदी है। ठीक आख्या है चीनी संत कन्फ्यूशियस ने कि जिथे रुक जांदे ने सैनिक दे पैर सिपाही दे पैर उत्थे कंडे ही कंडे रह जांदे ने, उजाड़ ही उजाड़ रह जांदा है, बर्बादियां ही बर्बादियां जन्म लैंदियां ने। पर जिथे ओ सिपाही जो संत पहले है उहदे कदमां दे राही तामीर आउंदी है, उहदे हत्थां दे राही उसारी आउंदी है और धरती हरी भरी आउंदी है, मनुख नूं इंसाफ मिलदा है, कमजोर दी रक्षा होंदी है और जालम दे पैर रुकदे ने। तो इस तरह धन गुरु गोबिंद सिंह जी महाराज ने संत नूं सिपाही बनाया और सिपाही